0: دریاؤں میں طغیانی آنے کی وجہ سے سیلاب کی سنگین صورتحال پیدا ہو گئی ہے۔ اگلے دو روز کے دوران چھتیس گڑھ، مدھیہ پردیش اور ودربھ خطے کے لیے انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا گیا ہے۔ آئی سی ایس ایف نشانے بازی ورلڈ کپ میں سونم اتم مسکر اور ہمانشو ڈھلوں کی بھارتی جوڑی نے 10 میٹر ایئر رائفل مکس ٹیم مقابلے میں کانسے کا تمغہ حاصل کیا۔ اس کے ساتھ ہی خبروں کے بلٹن ختم ہوا۔
1: میڈیم ویو 241.54 میٹر یعنی 1242 کلو ہرٹز پر یہ آکاشوانی کا وارانسی کیندر ہے۔ پرستوت ہے غیر فلمی گیت ایوم غزلوں کا پروگرام انجمن۔
2: स्वास्थ्य फोन इन कार्यक्रम आरोग्यम में आप स्वास्थ्य संबंधी समस्याओं का निदान पाते हैं बस एक फोन कॉल के जरिए। इस बार दिनांक 2/8/2026 को नेत्र संबंधी विकार और निकट दृष्टि दोष की समस्या पर जानकारी दी जाएगी। फोन कर सकते हैं आप हमें 2221052 पर। वाराणसी का एसटीडी कोड है 0542 और इस बार हमारे साथ हमारे विशेषज्ञ होंगे नेत्र रोग विशेषज्ञ डॉक्टर अरुण कुमार गुप्ता और कार्यक्रम के रिकॉर्डिंग का समय दिनांक 30/7/2026 गुरुवार को प्रातः 10 बजे से 11 बजे के बीच। तो भूले नहीं हमें फोन जरूर करें और सुनते रहें कार्यक्रम आरोग्यम के साथ आकाशवाणी वाराणसी।
1: कार्यक्रम की शुरुआत में ये सुनते हैं अदनान सामी की आवाज में एल्बम कभी तो नजर मिलाओ का ये गीत।